तेरे जैसा संसार ते होर कोई शहनशाह ना होया और ना होएगा। तू भगत भी है, तू दानी भी है और तू शूरवीर भी है। भगत एडा है कि जो आनंदपुर का किला उजड़ गया, पिछे मुगल सेना लगी हुई, 500 के करीब सिंह धन गुरु गोबिंद सिंह सच्चे पातशाह दे नाल, ते जाउंदियां जाउंदियां जो अमृत वेला होया ते साहब जी ने आख्या, भाई दया सिंह कितने दिन हो गए हन कीर्तन नहीं सुने, ते वेखना भाई अमृत वेला हो गया, आशा दी वार दा समा हो गया, कोई है कीर्तनी है पर सानू कीर्तन सुनाओ, सत संगत बोलो श्री। भाई दया सिंह जी कहन लगे, पातशाह पिछे दुश्मन फौज आ रही है, इस वेले तां किते दूर निकल जाइए चंगा है, ते आप कीर्तन सुनन दी कह रहे हो। आख्या हां दया सिंह, कीर्तन आत्मा दी खुराक है, आत्मा का भोजन है। कितने कु सिंह हन नाल? आख्या गरीब निवाज कोई लगभग 500 सिंह हन नाल। आख्या फिर अद्धे कीर्तन विच बह जाओ ते अद्धे थोड़ी दूरी ते मोर्चा ला के खड़ार दियो सारे हन, जे दुश्मन दल आवे ते उसनू रोक के रखन। कीर्तन आरंभ हो गया, उत्थे दुश्मन दल ने चढ़ाई कर दिती, सिंह लड़ रहे हैं, इत्थे साहब जी अडोल कीर्तन बह के सुन रहे हैं, सत संगत बोलो श्री। इत्थे आशा दी वार दी समाप्ति हुई, सो करे जे तिसे रजाए, सो करे जे तिसे रजाए सुध। साहब जी ने अकाल पुरख के चरणों में शीस चुकाया, ताई टांगू ने आके खबर दिती खुफिए कि साहब जी आ दुश्मन दल मारो मार करता आ रहा है, ते जेड़े लगभग 250 सिंह अगे मोर्चे ते खिलारे सन सारे शहीद हो गए। सत संगत बोलो श्री। भाई दया सिंह दे नैन कटोरे वाग आए, और गरीब निवाज एक कीर्तन दे पिछे 250 सिंह शहीद करा दिता। साहब जी कहन लगे, दया सिंह आ बाकी कितने बच गए हैं? आख्या लगभग 250। आख्या ए भी 250 शहीद हो जाते। दया सिंह तू भी शहीद हो जाता, मैं भी शहीद हो जाता, लेकिन असी जो इत्थे बह के अज उस अकाल पुरख के चरणों के नाल कीर्तन विच जुड़े हैं, उसकी जड़ी भगती की है, असी ए सौदा सस्ता किया। सत संगत बोलो श्री। भगत एडे ते आख्या, दानी तेरे वर्गा संसार ते होर कौन है, पिता नूं शहीद करा दिता धन गुरु तेग बहादुर सच्चे पातशाह नूं, आप दे उस वेले 9 साल की उम्र सी। हिंदू धर्म की रखिया की खातर धन गुरु तेग बहादुर सच्चे पातशाह ने शहीदी पाई, आनंदपुर का किला उजड़ गया, 4 साहबजादे बाबा अजीत सिंह जी, बाबा जुझार सिंह जी, बाबा जोरावर सिंह जी, बाबा फतेह सिंह जी, इन्हां सिखां दे पुत्रों धर्म की रक्षा की खातर चारे बच्चे शहीद करा दिते। माता नूं कुर्बान कीता धर्म की खातर, सारा परिवार खेरू खेरू हो गया, आ सारा सरबंस दान कर देता, तेरे वर्गा संसार ते होर दानी कौन होएगा। सत संगत बोलो श्री। आख्या और शुरवीरता तेरे विच किडी के चमकौर दी गड़ी विच जदों बेअंत दुश्मनां दी फौजा घेरां पा के खड़ोतियां होईयां, ते अंदर थोड़े जे सिख चमकौर दी कच्ची गड़ी, दो दो चार चार सिंह करके जाऊं बार, ते दुश्मनां दे कई दलां दे दल नूं मार मुकाऊं, ते आप फिर शहीदियां पा जाऊं। ओ
اس ویلے جس ویلے بیانت فوجاں نے دشمن دی چمکور دی کچی گڑی نو گھیرا پا کے کھلاریا تے آپ گھوڑے تے چڑھ کے آواز دے کے گئے کہ ہند دا پیر جا رہا جے جے کسے وچ ہمت ہووے تا اس نو روک کے دسو سات سگت بولو سری انیکا ہی نو صاحب جی دی تلوار پیا شو پراپت ہوئی دشمنوں دے سر واہ کے صاحب جی اس چمکور دی کچی کڑی وچوں اگاں لنگ گئے دشمن گھیرے نے توڑ چھڈیا تیرے ورگا شورویر ہور کون ہو سکتا ہے تیرے ورگا بھگت سنسار وچ کوئی نہیں دھن گرو گوبند سنگھ سچے پاتشاہ تیرے ورگا دانی کوئی نہیں دھن گرو گوبند سنگھ سچے پاتشاہ تیرے ورگا شورویر کوئی نہیں سات سگت بولو سری اس واسطے بھائی صاحب بھائی نند لال جی کہندے ہیں مصور کھینچ لے تصویر یہ تجھ کو رسائی ہے دسم گرو بیٹھے مسلط پر سبا اپنی لگائی ہے یہاں کے شہنشاہوں سے تیری تصویر اچھی ہے یہاں کے شہنشاہوں سے تیری تصویر اچھی ہے ملا تجھ سا مجھے مرشد میری تقدیر اچھی ہے سات سگت بولو سری اس واسطے دھن گرو گوبند سنگھ سچے پاتشاہ دی استت کردیا ہوا بھائی صاحب بھائی نند لال جی